0: میڈیم ویو 1071 کلو ہرٹز موبائل ایپ نیوز آن اے آر اور ڈی ڈی فری ڈش پر اس وقت آپ سن رہے ہیں آکاشوانی سے اردو سروس کے نشریات. 3:05 بجاتے ہیں, اب خبریں نشر ہوں گی.
1: یہ آکاشوانی ہے, اب آپ محمد کونین حیدر سے خبریں سنیے. پہلے اس وقت کی خاص خاص خبریں. آج کولکاتہ میں مغربی بنگال کی بی جے پی قانون ساز پارٹی اپنا رہنما منتخب کرنے کے لیے میٹنگ منعقد کرے گی. ڈی آر ڈی او اور بھارتی فضائیہ نے ملک میں ہی تیار کیے گئے تارا گلائیڈ ہتھیار کی پہلی آزمائشی پرواز کامیابی کے ساتھ مکمل کی. وزیر اعظم نریندر مودی نے سومناتھ مندر کو بھارت کے استحکام, اتحاد اور تہذیبی طاقت کی ایک لازوال علامت قرار دیا ہے. بین الاقوامی تجارت کی امریکی عدالت نے ٹرمپ انتظامیہ کی طرف سے بھارت سے لے کر دیگر ملکوں تک عائد کیے گئے 10% محصول کو غیر قانونی قرار دیا ہے. امریکی صدر ڈونلڈ ٹرمپ نے کہا ہے کہ امریکہ اور یورپی یونین اس بات کی یقین دہانی میں متحد ہیں کہ ایران کبھی نیوکلیائی ہتھیاروں کا حامل نہ ہو. اور آئی پی ایل کرکٹ میں آج شام دلی میں ڈیلی کیپٹلز کا مقابلہ کولکاتہ نائٹ رائڈرز سے ہوگا. اب خبریں تفصیل سے. مغربی بنگال بی جے پی قانون ساز پارٹی آج اپنا لیڈر منتخب کرنے کے لیے کولکاتہ میں میٹنگ کرے گی. پارٹی کے مرکزی مشاہد اور مرکزی وزیر داخلہ امیت شاہ اس میٹنگ میں شرکت کریں گے. بی جے پی نے ریاست کے حالیہ اسمبلی انتخابات میں تاریخی جیت درج کی ہے, جس کے بعد ریاست میں ٹی ایم سی کا 15 سالہ دور حکومت ختم ہو گیا. مغربی بنگال کی پہلی بی جے پی حکومت کی حلف برداری تقریب کل کولکاتہ کے بریگیڈ پریڈ گراؤنڈ میں منعقد ہوگی. وزیر اعظم نریندر مودی, وزیر داخلہ امیت شاہ, بی جے پی صدر نتن نوین اور بی جے پی کے زیر اقتدار تمام ریاستوں کے وزرائے اعلی حلف برداری کی اس تقریب میں شرکت کریں گے. دفاعی تحقیق و ترقی کی تنظیم ڈی آر ڈی او اور بھارتی فضائیہ نے مزید فاصلے تک مار کرنے والے چھوٹے ہتھیار تارا کی پہلی آزمائشی پرواز کامیابی کے ساتھ مکمل کی. یہ تجربہ کل اوڈیشہ کے ساحل سے کچھ دور کیا گیا. وزیر دفاع راجناتھ سنگھ نے اس پہلی آزمائشی پرواز پر ڈی آر ڈی او, بھارتی فضائیہ, ڈی سی پی پی اور صنعت کو مبارکباد دی ہے. انہوں نے اس کامیابی کو ملک میں ہی تیار کیے گئے دفاعی ہتھیاروں کی ترقی کے میدان میں ایک اہم پیش رفت قرار دیا ہے. وزارت دفاع نے ایک بیان میں کہا کہ مار کرنے کی دوری میں اضافے والا یہ ہتھیار تارا ملک میں تیار کیا گیا ایسا پہلا گلائیڈ ہتھیار نظام ہے, جو بغیر رہنمائی والے ہتھیار کو باریک نشانے والے ہتھیار میں بدل دیتا ہے. وزارت نے بتایا کہ تارا کو حیدرآباد کے تحقیقی مرکز امارت پلس اور ڈی آر ڈی او کی دیگر لیبوریٹریز نے مل کر تیار کیا ہے. اس کا مقصد کم قیمت والے ہتھیار کی بالکل صحیح نشانے پر پہنچ کر دشمن کو ہلاک کرنے کی صلاحیت میں اضافہ کرنا ہے. یہ ہتھیار ترقی اور اس کے بڑے پیمانے پر تیاری سے متعلق شراکت داروں اور دیگر بھارتی صنعتوں نے تیار کیا ہے اور اسے بڑی تعداد میں تیار کرنے کا کام شروع کر دیا گیا ہے. وزیر اعظم نریندر مودی 11 مئی کو گجرات میں سومناتھ مندر جائیں گے. 1951 میں مندر کا احیاء کیے جانے کے بعد بھارت کے پہلے صدر جمہوریہ راجندر پرساد کے ہاتھوں افتتاح کیے جانے کے بعد سے 75 سال پورے ہونے کے موقع پر جناب مودی وہاں جائیں گے. وزیر اعظم نے آج ایک قومی روزنامے میں ایک مضمون تحریر کیا ہے اور اس میں یہ جانکاری دی گئی ہے. اپنے مضمون میں جناب مودی نے کہا کہ انہیں چند ماہ کے اندر ہی سومناتھ سے وابستہ 2 اہم تقریبات میں شرکت کرنے کا شرف حاصل ہو رہا ہے. اس سے قبل اس سال کے شروع میں وزیر اعظم نریندر مودی نے سومناتھ سوابھیمان پرو میں شرکت کی تھی, جس کا اہتمام مندر پر پہلے حملے کو 1000 سال پورے ہونے کے سلسلے میں کیا گیا تھا. وزیر اعظم نے سومناتھ کو بھارت کی تہذیبی قوت اور مضبوطی کی علامت قرار دیا. جناب مودی نے کہا کہ مندر کے سفر سے تباہی سے لے کر تخلیق تک کی ایک تحریک کی عکاسی ہوتی ہے اور اس سے یہ ظاہر ہوتا ہے کہ بار بار کے حملوں اور مشکلات کے بعد بھی کس طرح عقیدہ اور ثقافت برقرار رہ سکتے ہیں. وزیر اعظم نے آزادی کے بعد مندر کی تعمیر نو میں بھارت کے مرد آہن سردار ولبھ بھائی پٹیل کے رول کو یاد کیا. जनाब मोदी ने कहा कि सरदार पटेल का यह मानना था कि सोमनाथ की तामीर नौ एक कौमी फर्ज है। वजीर आजम ने सोमनाथ की दास्तान को सरकार के विकास भी विरासत भी नजरिए के साथ मुंसलिक किया, जिसमें विरासत को महफूज रखते हुए तरक्की पर तवज्जो मरकूज की जाती है। जनाब मोदी ने कहा कि मंदिर की तारीख से वाबस्ता दिलेरी और कुर्बानी के एजाज के सिलसिले में अगले 1000 दिन के लिए सोमनाथ में खसूसी पूजा अर्चना की जाएगी। जनाब मोदी ने हमवतनों पर भी जोर दिया कि वो सोमनाथ जाएं और बकौल उनके मुल्क की तहजीब के अटूट जज्बे को महसूस करें। आकाशवाणी ने आज अपने क्याम को 90 साल मुकम्मल होने के मौके पर कौमी राजधानी में एक मैराथन का एहतमाम किया। तकरीबन 3.5 किलोमीटर की यह मैराथन आकाशवाणी भवन से शुरू हुई और कृषि भवन, रेल भवन और रिजर्व बैंक की इमारत के रास्ते से गुजरते हुए आकाशवाणी भवन पर इख्तिताम पजीर हुई। इसमें आकाशवाणी, दूरदर्शन और प्रसार भारती के मुलाजमीन के साथ साथ उनके अरकान खानदान ने भी हिस्सा लिया। इस मौके पर प्रसार भारती के सीईओ गौरव द्विवेदी और आकाशवाणी के डायरेक्टर जनरल राजीव कुमार जैन भी मौजूद थे। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। अमरीका की तिजारती उमूर से मुतालिक एक विफाकी अदालत ने यह फैसला सुनाया है कि सदर डोनाल्ड ट्रंप के नए 10% आलमी महसूलात गैर कानूनी हैं। न्यूयॉर्क में बैन अल-अक़वामी तिजारत से मुतालिक अदालत के 3 जजों के पैनल ने यह फैसला सुनाया कि सदर ट्रंप ने तिजारत से मुतालिक कानून के तहत सदर को दिए गए कांग्रेस के इख्तियारात से तजावुज करके इकदाम किए हैं। छोटे कारोबारी घरानों की जानिब से अदालत ने इन महसूलात को चैलेंज किए जाने के बाद यह फैसला सामने आया है। इससे कबल सुप्रीम कोर्ट की जानिब से पिछले साल नाफिज किए गए वसीतर आलमी महसूलात पर रोक लगाए जाने के बाद ये नए महसूल लगाए गए थे। अमरीकी सदर डोनाल्ड ट्रंप ने कहा है कि अमरीका और यूरोपीय यूनियन इस बात को यकीनी बनाने के लिए मुत्तहिद हैं कि ईरान कभी भी न्यूक्लियाई हथियार हासिल न कर पाए। एक सोशल मीडिया पोस्ट में सदर ट्रंप ने कहा कि यूरोपीय कमीशन की सदर उर्सुला फोन देर लेन के साथ टेलीफोन पर हुई उनकी बातचीत बहुत अच्छी रही और उन्होंने मगरबी एशिया की सूरतहाल पर तबादले ख्याल किया। सदर ट्रंप ने कहा कि तरफेन के दरमियान इस बात पर इत्तेफाक है कि एक ऐसे निजाम को लाखों लोगों की जानों को खतरे में डालने वाला हथियार हासिल करने की इजाजत नहीं दी जा सकती जो अपने ही लोगों की जान लेता हो। इस बातचीत में अमरीका और यूरोपीय यूनियन के दरमियान तिजारती ताल्लुकात पर भी तवज्जो दी गई। सदर ट्रंप ने कहा कि उन्होंने यूरोपीय यूनियन से जोर देकर कहा है कि वो स्कॉटलैंड के टर्नबेरी में हुए तिजारती मुआहदे के तहत टैरिफ में कमी के वादों को पूरा करे। उन्होंने यह भी कहा कि इस मुआहदे पर अमल दरामद के लिए यूरोपीय यूनियन को अमरीका की आजादी की 250वीं सालगिरह तक की मोहलत दी गई है, बसूरत दीगर उस पर ज्यादा टैरिफ आयद किया जा सकता है। सऊदी अरब ने अपने फौजी अड्डों और फजाई हदूद तक अमरीकी फौज की रसाई को मुअत्तल कर दिया है। इसकी वजह से सदर डोनाल्ड ट्रंप को आबनाई हुरमुज से बहरी जहाजों को बहिफाजत निकालने के अपने मंसूबे को बीच में ही तर्क करना पड़ा है। अमरीका के 2 अहदेदारों ने इस बात की तस्दीक की है। सऊदी अरब का यह कदम खलीज के खित्ते से मुतालिक अमरीका की हिकमत अमली के लिए एक बड़ा धचका माना जा रहा है, क्योंकि अमरीका के कलीदी इलाकाई इत्तेहादी ने प्रोजेक्ट फ्रीडम के शुरू होने से पहले ही इस कार्रवाई में रुकावट डाल दी है। उधर सदर ट्रंप ने अपनी तवज्जो सिफारतकारी की जानिब मरकूज कर दी है और ईरान के साथ हालिया बातचीत को यह कहते हुए बहुत खुशाइन करार दिया है कि मुस्तकिल समझौते का कवि इम्कान है। आईपीएल क्रिकेट में आज दिल्ली के अरुण जेटली स्टेडियम में दिल्ली कैपिटल्स का मुकाबला कोलकाता नाइट राइडर्स से होगा। यह मैच शाम 7:30 बजे से खेला जाएगा। कल रात लखनऊ के एकाना स्टेडियम में बारिश से मुतासर मैच में लखनऊ सुपर जायंट्स ने रॉयल चैलेंजर्स बेंगलुरु को 9 रन से हरा दिया। रॉयल चैलेंजर्स बेंगलुरु को जीत के लिए 213 रन का निशाना मिला था और उसने 19 ओवर्स में 6 विकेट पर 203 रन बनाए। आखिर में खास खबरें एक बार फिर। आज कोलकाता में मगरबी बंगाल की बीजेपी कानून साज पार्टी अपना रहनुमा मुंतखब करने के लिए मीटिंग मुनाकिद करेगी। डीआरडीओ और भारतीय फजाइया ने मुल्क में ही तैयार किए गए तारा ग्लाइड हथियार की पहली आजमाइशी परवाज कामयाबी के साथ मुकम्मल की। وزیر اعظم نریندر مودی نے سومناتھ مندر کو بھارت کے استحکام، اتحاد اور تہذیبی طاقت کی ایک لازوال علامت قرار دیا ہے۔ بین الاقوامی تجارت کی امریکی عدالت نے ٹرمپ انتظامیہ کی طرف سے بھارت سے لے کر دیگر ملکوں تک عائد کیے گئے 10% محصول کو غیر قانونی قرار دیا ہے۔ امریکی صدر ڈونلڈ ٹرمپ نے کہا ہے کہ امریکہ اور یورپی یونین اس بات کی یقین دہانی میں متحد ہیں کہ ایران کبھی نیوکلیائی ہتھیاروں کا حامل نہ ہو۔ اور آئی پی ایل کرکٹ میں آج شام دلی میں ڈیلی کیپٹلز کا مقابلہ کولکاتہ نائٹ رائیڈرز سے ہوگا۔ اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا۔
0: یہ آکاشوانی کی اردو سروس ہے۔ پیش خدمت ہے فلمی نغموں پر مبنی پروگرام میری پسند۔ تمام سامعین کی خدمت میں شمیم عثمانی کا پرخلوص آداب۔ پروگرام کی پہلی پیشکش نیک پروین فلم کا نغمہ انورادھا کی آواز میں، جسے موسیقی سجایا ہے اقبال قریشی نے۔

0: आप सुषमा श्रेष्ठा, पद्मनी कोल्हापुरी और साथियों को आप सुन रहे थे। फिल्म थी द बर्निंग ट्रेन, नगमा निगाते साहिर, मौसीकार आर डी बर्मन। इस नगमे के साथ ही आज का फिल्मी नगमों का प्रोग्राम मेरी पसंद अब खत्म होता है। ये आकाशवाणी की उर्दू सर्विस है। पेशे खिदमत है मारूफ मौसीकार जनाब जयदेव के साथ की गई एक गुफ्तगू की रिकॉर्डिंग। आपसे गुफ्तगू की थी ए जब्बार ने।
1: जयदेव साहब, आज उर्दू सर्विस में आपका इस्तकबाल करते हुए हमें कुछ ज्यादा ही खुशी का एहसास हो रहा है, इसलिए कि वो फिल्म अनकही के लिए बेहतरीन मौसीकी का एजाज दिया गया है। लिहाजा उर्दू सर्विस के सामीन और अराकीन की जानिब से हम आपको मुबारकबाद पेश करते हैं।
2: जवाहर साहब, मैं इस प्रोग्राम के लिए आपका भी मशहूर हूँ और इस प्रोग्राम को सुनने वालों को भी मैं बहुत मशहूर हूँ और बहुत बहुत शुक्रिया।
1: आज की इस नशिस्त में हम आपके कुछ नए गानों के बारे में बात करेंगे और कुछ गुफ्तगू होगी पुराने गीतों के बारे में, और गीतों के कुछ हिस्से भी अगर मुमकिन हो सका तो हम इस वक्त सुनेंगे और सुनने वालों को भी सुनवाएंगे। सबसे पहले मैं अनकही के बारे में आपसे बातचीत करना चाहूंगा कि इस फिल्म पर आपको ये नेशनल अवार्ड मिला है, इसके बारे में आप अपनी क्या प्रोफेशनल राय देते हैं? क्या इसमें खसूसियत थी आपके नुक्ता नजर से मौसीकार होने के?
2: जब सर, मेरी जिंदगी में मैंने बहुत सी फिल्मों में म्यूजिक दिया है
1: जी, यकीन
2: चंद लोग ऐसे मिले हैं जो समझदार थे, जो म्यूजिक को भी समझते थे, अपनी कहानी को भी, इस मीडियम को भी
1: जी।
2: उनमें से एक अमोल पालेकर है
1: जी।
2: तो अमोल पालेकर जी के साथ मैंने एक फिल्म की थी घरौंदा
1: जी।
2: मेरे ख्याल में उसी वक्त उन्होंने फैसला कर लिया था कि वो अपनी फिल्म का म्यूजिक मुझे देंगे
1: जी।
2: तो जब उन्होंने फिल्म शुरू की अनकही, तो मिस्टर मिसेज अमोल पालेकर दोनों मेरे पास आए। कहानी चूंकि खानोलकर जी की लिखी एक फिल्म प्ले पर बेस थी।
1: अच्छा।
2: और जब उन्होंने कहानी सुनाई तो कुछ मुझसे कहा कि जयदेव जी कोई मौत के बारे में गाना बताइए।
1: अच्छा।
2: तो मैंने उनसे कहा कि आप लिखवाना चाहते हैं या लिखे हुए गाने जो है ट्रेडिशनल ट्रेडिशनल? तो मैंने कबीर जी का भजन सुनाया उन्हें, कौन ठगवा नगरिया लूटल हो।
1: अच्छा।
2: आए जमराज पलंग चढ़ बैठे, नैनन असुआ टोटल हो। एक्सेप्टेड।
1: ठीक।
2: उसके बाद वो कहने लगे कि कुछ भक्ति भाव का एक गाना, चूंकि वो आदमी जो कैरेक्टर है वो बहुत खुश है, बहुत सालों के बाद उसकी जिंदगी मुझे
1: अच्छा
2: दिन आया। उस वक्त मैंने उनसे कहा कि तुलसीदास जी का भजन है, रघुवर तुमको मेरी लाज
1: जी,
2: वो भी उन्होंने एक्सेप्ट किया,
1: दो हो गए।
2: उसके बाद एक खुशी गाना था लड़की, जब जो मेंटली रिटार्डेड लड़की है मगर जिसने बाप से गाना सीखा हुआ है
1: जी।
2: तो वो जब गाती है खुशी में तो वो बाल कवि बैरागी जी मुझे एक गाना दे गए थे।
1: अच्छा।
2: मुझको भी राधा बना ले नंदलाल,
1: वाह।
2: तो वो भी उन्होंने मैंने उसकी दो दोनों बनाई थी, दोनों एक्सेप्ट की
1: जी।
2: फिर एक गाना जब क्लाइमेक्स का जो सॉन्ग है, देश भाषा के बहुत मशहूर कवि हुए हैं करीम बख्श साहब
1: जी।
2: ठुमक ठुमक पग कुमक कुंज मग चपल चरण हरि आए,
1: ये भजन है,
2: भजन है कृष्ण के बालपन के ऊपर
1: जी, और भीमसेन जोशी जी की आवाज में।
2: हाँ, जब ये गाने का फैसला हो गया तो अब सिंगर का सवाल था
1: जी। मैं यही आपसे पूछना चाहता था कि भीमसेन जोशी साहब को इतने बड़े क्लासिकल आर्टिस्ट हैं, आप फिल्म में कैसे ले आए?
2: जैसे इस फिल्म के गानों की बात तो कंप्लीट हुई, उसके बाद जब सिंगर का सवाल आया तो मैंने उनसे कहा कि जैसा कैरेक्टर है आपका, इसमें हमारी फिल्म बैंड की वॉइस तो चलेंगी नहीं
1: जी।
2: मैंने एक दो नाम सजेस्ट किए, वो कहने लगे भीमसेन जी को ट्राई करें
1: जी।
2: मैंने कहा वो इतने बड़े कवि हैं, मानेंगे इस बात को? कहने लगे कोशिश करने में क्या हर्ज है
1: जी।
2: तो जब उनको फोन किया गया तो पंडित जी का पहला क्वेश्चन ये था कि इस फिल्म का संगीत कौन दे रहा है?
1: अच्छा।
2: उन्होंने कहा कि जयदेव, तो उनका मैं जरूर गाऊंगा।
1: वाह।
2: और पंडित जी का जितना मुझे सहयोग मिला है, जितना कोऑपरेशन उनका मिला है, उसके लिए मैं उनका बहुत मशकूर हूँ। ऐसा तो फिल्म लाइन के लोग बहुत कम करते हैं, उन्होंने बहुत रिहर्सल की और गाने आपके सामने हैं।
1: बहुत ताउन आपको पूरा पूरा दिया, और इससे ये भी देखिए साबित होता है कि जो क्लासिकी मौसीकी के फनकार हैं बहुत बुलंद पाया, उनकी आपके बारे में क्या राय है और आपके फन के बारे में? तो बहुत सहूलत आपको मिली भीमसेन जोशी साहब से और
2: पंडित जी की तरफ से? मुझे पूरा तावन मिला, اور بلکہ وہ تو صبح اگر ان کی ریکارڈنگ دو بجے شروع ہونے والی تھی دوپہر کو تو صبح نو بجے سے آ جاتے تھے ریکارڈنگ روم میں.
1: واہ, اصل میں ظاہر ہے کہ ان کا تعلق ان فنکاروں سے ہے جو ریاض میں یقین رکھتے ہیں.
2: بعد مجھے ان کی مسز نے بتایا کہ پنڈت جی کو آپ کے بھجن بہت پسند ہیں, وہ ہمیشہ سنتے رہتے ہیں.
1: واہ دیکھیے, مبارک ہو آپ کو. تو یہ انکہی فلم کی بات تھی. ایک اور فلم آپ کی آنے والی ہے اور ایک گانا ایک پرائیویٹ نشست میں میں نے سنا, جنبش فلم ہے.
2: ہاں جنبش,
1: اور اس میں نظمیں ہیں کہ ایک نظم میں نے سنی تھی بھوپیندر کی آواز میں, سمٹ کے باہوں میں پھولوں کا آسماں ہے.
2: ایک میری خوش قسمتی تھی کہ میرے عزیز دوست صلاح الدین پرویز صاحب کے دماغ میں کہانی تھی تو انہوں نے مجھے گانے جب دیے. ان کی پوئٹری میں ایک خوبی کیا ہے کہ صلاح الدین پرویز امیجنیشن بڑا ان کا واسٹ ہے, بہت بڑا زیادہ ہے, اور لفظوں کی جو ان کی سلیکشن ہے بڑی میوزیکل.
1: تو آپ کو بڑی آسانی رہی ہوگی,
2: بڑی آسانی رہی.
1: اور کمپوز کرنے میں
2: وہی بات امول والی کہ جب جب میں نے جو ٹیون سنائی ان کو, چونکہ وہ خود پوئٹ ہیں
1: جی,
2: اور وہ میں ان کی بات کو ایکسپریس کر رہا ہوں, اس لیے مجھے کوئی دقت نہیں ہوئی بلکہ بہت ایزیلی بہت آسانی سے کام ہو گیا.
1: اچھا, یہ اس میں کچھ نئی آوازیں بھی میں نے سننے میں آیا ہے کہ آپ نے لی ہیں.
2: یہ میری ایک اور خوش قسمت, میں مجھے میرا شوق ہے کہ اتنے بڑے ملک میں نئی آوازیں آئیں, تو مجھے صلاح الدین صاحب نے بھی اس بات کے لیے پوری چھٹی دی کہ آپ جس کو چاہیں گوائیں. لتا جی سے بھی گوایا ہم نے, لوری گوائی ان سے بہت اچھی.
1: اچھا,
2: اور اس کے علاوہ بھوپندر سے گانے گوائے, اور کچھ نئی آوازوں سے پناز مسانی, شیلا گلواڑی, فیاض مہاراشٹر اسٹیج کے آرٹسٹ ہے, اس سے بھی گوائے گانے.
1: جی,
2: تو ایسے
1: کتنے گیت ہیں اس میں؟
2: فی الحال 6 گانے کے ریکارڈ کیے ہم لوگوں نے,
1: تو ابھی اور پروگرام ہے.
2: ایک نثر ریکارڈ کرنی ہے بٹ وتھ بیک گراؤنڈ میوزک.
1: ویسے گمن میں بھی بہت خوبصورت آپ نے دھنیں بنائی اور ٹریڈیشنل.
2: جب آج صاحب کی مجھے مختوم صاحب کی غزل ملی,
1: جی ہاں,
2: شہریار کی غزلیں ملی,
1: جی,
2: تو جب اچھا کلام ملتا ہے تو ان کو کمپوز کرنے میں مزہ آتا ہے.
1: اس میں گمن میں ایک ٹھمری جے ریو جی, آجا سجنوا تو ہے گروا
2: رس کے بھرے
1: تورے نے, تو اس میں آپ کو کوئی خاص کوشش کرنی پڑی کمپوز کرنے میں؟ کس طرح آپ
2: اس میں جب ایسا کیا,
1: کیونکہ بڑی بھرپور تاثر ہے اس میں اور بہت ہی لطف آتا ہے.
2: وہ کہہ کہ ہیرا دیوی جنہوں نے
1: جی جی
2: وہ فلم پلے بیک سنگر نہیں تھی.
1: جی ہاں, وہ تو کلاسک
2: فلم پلے بیک سنگر کو پلے بیک میں سنگر بنانا ذرا مشکل ہوتا کام,
1: یہ ٹیکنیک
2: مگر ہو چکے محنت کی انہوں نے ساتھ بیٹھ کر, تو گانا میرے خیال میں پہلی ٹیک اوکے تھی ان کی.
1: آپ نے زیادہ محنت کی ہے, انہوں نے
2: بھی کی, میں نے بھی کی. جب میں کسی نئے آرٹسٹ کو چانس دیتا ہوں تو وہ ریسپانسبلٹی وہ ذمہ داری تو مجھ پر ہوتی ہے.